0: हे निर्गुण स्वरूप, हे दुनिया दे मालिक, हे सृष्टि दे मूल, हे जगत नू बनान वाले परमात्मा, सिद्ध समाध अंत नहीं पाया। बड़े बड़े सिद्ध जोगी जती जिन्ना ने तेरा ध्यान ला के, तेरा ध्यान तर के बड़ा बड़ा तप कीता, बड़ी बड़ी भगती कीती, सिद्ध समाध समाधियां ला ला के, पर कहिंदे ने अंत नहीं पाया, तेरा अंत ना पा सके, तेरा अंत ना ले सके। फिर की होया?
1: सिद्ध समाध अंत नहीं पाया, लाग रहे सरनाई,
0: कहिंदे ने आकर हार के तेरी शरण विच आ पाए, तेरी शरण विच आ डिगे, तेरे चरणा नाल लग गए कि हे मेरे मालक, असी तेरा अंत नहीं पा सके। सिद्ध समाध अंत नहीं पाया, लाग रहे सरनाई, लेहो आरती हो पुरख नरिंजन, सतगुर पूजो पाई। भाई जी वह अंत नहीं पा सके, उन्होंने आखिर मालिक दे चरणा विच डिगना पिया, ते तू ही उस लैण ते ना तुरी, तू वह आरती करनी है जेड़ी आरती तेनू गुरु ने समझाई है। केड़ी आरती है? सतगुर पूजो पाई। आप ही अपने गुरु की पूजा कर, अपने गुरु के चरणा न लग। अगे भगत कबीर जी ख्याल देते हुए समझाते ने, कहते ने,
1: ठांडा बरमा निगम विचारे।
0: आरती उसकी करनी है जिसके दरबार विच बर्मा वर्गा खड़ा होके, ब्रह्मा बहुत वड्डा देवता है, पर ब्रह्मा भी उसके दरबार विच खड़ा होके वेद विचार रहा है। ठांडा बर्मा निगम, निगम का भाव है वेद।
1: ठांडा बर्मा निगम विचारे, अलख ना लखिया जाए।
0: क्योंकि हे परमात्मा तू अलख है, लखन तो बाहर है, तेरी लीला लखी नहीं जा सकती, तेरे गुण कहे नहीं जा सकते, तू इतना बेअंत है, तेरे गुण बयान नहीं कीते जा सकते। अलख ना लखिया जाए, वो अलख है जो लखिया नहीं जा सकता। अगे भगत कबीर जी कहते ने,
1: तत तेल नाम किया बाती, दीपक दे पुजारा, जोत लाए जगदीश जगाया, पूजे पूजन हारा।
0: कहते ने, हे मेरे मालिक, तेरी आरती की समझ कोई बिरला ही जान सकता है, किसे बिरले की ही समझ ये गल आ सकती है, कोई बूझे बूझन हारा, कोई इस गल नू बुझ सकता है। हर किसी के बस का रोग नहीं कि तेरी इस आरती नू समझ सके। हुण कहिंदे ने, ख्याल करना, मैं कल भी जिक्र कर रहा सा, तीन चार चीजा का दीवा बालन लई तीन चीजा की लोड़ हुंदी है, तेल दीवा ते बत्ती। पर इत्थे भगत जी कहिंदे ने, हे मेरे मालक, तत तेल नाम की आबादी, मैं जिहड़ा तेल पाया ना इत्थे, तत दा पाव है ज्ञान। तत तेल, मैं ज्ञान रूपी तेल पाया, नाम किया बाती, कहिंदे ने जिहड़ी विच बत्ती है ना, वह मैं नाम दी पाई है, ते इस शरीर नू दीपक बनाया। ध्यान देना हुण, इत्थे दीपक आटे का नहीं है, मिट्टी का नहीं है। कईआं ने अपनी समर्था मुताबक स्टील का, कोई चांदी का, ऐसे इत आदक दीवे बना लेंदे ने, पर भगत कबीर जी कहिंदे ने, हे मेरे मालिक, मैं ज्ञान दा तेल पाया, नाम दी वट्टी पाई है, इस शरीर दे अंदर दीवा बना के कीता की है, तप्त तेल नाम किया बाती, दीपक दे उजाला। फिर मैं इस तन नू दीपक बना लिया, ते हे मेरे मालिक हुण तू कर कृपा मेरे ते, जोत लाए जगदीश जगाया। ए जोत कदों जगी? जदों असी जगत तारन हार दे नाल जुड़ गए, क्योंकि जब तक परमात्मा नाल जुड़िया ना जाए जोत नहीं जगदी। आ तुसीं वेखदे हो कई बार तीन चीजां होण, दीवा बत्ती तेल, जब तक बालन वाला ना ना होवे दीवा नहीं बनता। دیوا اپنے آپ کدی نہیں بلیا. دیوے وچ ایک چیز دی بھی کمی ہو جائے دیوا نہیں بلدا. جد تک انہاں تین چیزاں نا میل نہ ہوے دیوا بتی تیل. ہن تین وچوں بتی کڈ دیو تیل تے دیوا رہ جائے دیوا نہیں بلدا. ہن بتی وچ رکھ کے تیل نہ پاؤ بتی تے دیوا ہوے دیوا پھر بھی نہیں بلدا. جی اسی کہیے بتی تے تیل دا سبندھ جوڑ دیے دیوا نہ ہوے دیوا پھر بھی نہیں بلدا. تین چیزاں نا میل ہے پر جی تین چیزاں ہون دیوا بھی ہوے وچ بتی بھی ہوے تیل بھی پا دیتا جائے دیوا پھر نہیں بلدا. بالن والا چاہیے. بھگت کبیر جی کہتے ہیں اے میرے مالک اے میرا دیوا تاں بلنا ہے اے جوت نے ازیارا تاں کرنا ہے جد تک تیرے نال سبندھ نہیں جڑنا. تیرے نال سبندھ جڑے گا تے اے دیوا بلے گا. کر کرپا جوت لائے جگدیش جگایا بجھے بجھنا. کوئی برلا اس گل نوں بجھدا ہے کہ اے جڑی جوت ہے مالک نال رل کے جگائی جا سکتی ہے. اگے بھگت کبیر جی کہتے ہیں
1: پنچے شبد اناہت واجے سنگے سارنگ پانی پنچے شبد اناہت واجے.
0: اے انہت واجی جو میرے اندر ایک رس ایک تار وج رہے ہیں کیونکہ مالک تیری کرپا ہوگی. پنچے شبد اناہت واجے سنگے سارنگ پانی جویں بانی وچ ذکر آندا ہے پنچے شبد وجے مت گرمت وڈ پاگی انہد وجیا. انہد اے جڑا انہد ناد ہے اے اندر وجدا ہے. تے بھگت کبیر جی کہندے نے مالک تیری کرپا میرے تے ہو گئی پنچے شبد انہد وجے ایک رس ایک تار وج رہے نے. تے اے پنچ وجے کیڑے نے پنچ ساج کیڑے نے تنتی ساج تے ساج سنگت چمڑے نال مڑے ہوئے ساج تے کچھ تاتو دے بنے ساج تے کچھ کڑا ات آدک تے کچھ بھوک مارن والے ساج. یہ پانچ پرکار دے ساج نے. پنچے شبد جنہاں نوں کہندے پنچے شبد اناہد واجے سنگے سارنگ پانی کبیر داس تیری آرتی کینی نرنگ. اے میرے مالک تو میری اے آرتی پروان کر لے میں کہ تیری اس پرکار آرتی صحیح سمجھی ہے. تے ساد سنگت کل ذکر چل رہا سی اس آرتی دا من بنیا کس نو سمپورنتا وچ کیتا جائے. پھر تنا جی دا بھی ذکر بڑا سندر چلیا. سین جی نے بڑی سندر گل کیتی توپ دیپ کرت ساج آرتی. سین جی کہندے نے اس آرتی نو کرن واسطے چار چیزاں دی لوڑ ہے توپ دیپ کرت ساج آرتی. توپ اگربتی دیوا تے تھال کیو پا کے جنو جلایا جاندا ہے اے چار چیزاں جن کہندے نے کٹھیاں ہو جان پھر اے دیوا بال کے آرتی کیتی جاندی ہے. لیکن اے جڑی آرتی ہندو مت انسار ہندی ہے او دا کوئی ذکر میں اج پڑھ رہا سا اس پرکار ملیا. کہندے نے چار وری اے جڑا تھال ہے نا چرنا تے کمایا جاندا ہے چار وری تے دو وری اے نابی تک اس تھال نو کمایا جاندا ہے تے اپرنت ایک وار منہ تے مکھ تے کمایا جاندا ہے تے ساد سنگت اس تو بعد سات وار پورے شریر نو بار بار کمایا جاندا ہے. تے جیکر ایسا ملیا ہے کہ ایدے وچ تھال وچ جڑے دیوے نے ایک تو لے کے سو تک رکھے جاندے. یہ نہیں کہ ایک دیوا ایک نہیں ایک تو لے کے سو تک انہاں دی گنتی ہے اے انہاں دی مریادا ہے. پر ستگر کہن لگے بھائی تو ایسا دیو بال جڑا بجھے ہی نا ہمیشہ جگدا رہے اس لیے انہاں نے ساڈی چولی وچ اے دان پا دیتا. ہن بھگت تنا جی کی کہندے کہندے نے ہے مالک پرماتما گوپال تیرا آرتا. ہے گوپال مالک اکال پرکھ میں تیرے اگے آرتا اس لیے کر رہے ہیں کہ میں تیرے کولوں کچھ ڈیمانڈ منگنی ہے میں تیرے کولوں کچھ منگنا چاہنا ہاں. ہن لفظ آرتا کیوں آیا ہے کیونکہ اگے لفظ آرتی چل رہا ہے، یہ آرتا کیوں ہے؟ یہ نہ سمجھ لینا ایک کاب رس ہے، جی میں کبھی کوئی کاب لکھتا ہوئے نا انہیں اپنے فکرے نو لبھانا ہوتا ہے۔ ہن اگے لفظ کی ہے، گوپال تیرا آرتا جو جن تمری بھگت کرن تے تن کے کاج سوارتا، کیونکہ لفظ تا پورا ہوتا ہے، اے داس تنے والوں ہے مالک تیرے اگے بنتی ہے، گوپال تیرا آرتا کس لئی جو جن تمری بھگت کرن تے تن کے کاج سوارتا۔ ہن ایک گل میں تہاڈے سمکھ یہ رکھنا چاہنا، بھگت تنا جی نے ایتھے وشواس دسے ہے بھائی جڑے تیرے پرماتما بھگتی کرتے ہیں، مینو یقین ہے، مینو بھروسہ ہے، مینو عقیدہ ہے، تیرے تے فیت ہے، تو انہاں دے کارج آپ سوارنا ہے، تن کے کارج سوارتا۔ ہن کہندے نے میری منگا کی نے، ست سنگ دھیان دینا،
1: دال سیتا مانگو کیو ہمارا خوشی کرے نت جیو،
0: ہے پرماتما اکال پورک میں تیرے در تو آرتا کر کے اے داد منگدا ہاں، دال سیدھا مانگو کیو، دال تسی سارے جاندے ہو جنوں دال تے روٹی دسن سب دنیا دا سب تو وڈا ہے، کہندے نے دال تے سیدھا کہندے نے آٹے نوں، دال سیدھا مانگو کیو، اے پرماتما کیو بھی دے، ہن اے جے تین چیزاں تو مینوں دے دیں ہمارا خوشی کرے نت جیو، میرا من بڑی خوشی نال تیری بھگتی کرے گا۔ سادھ سنگت اے تے بالکل سیانی گل ہے، او جے دے گھر کھان نوں نہ ہووے اونوں بھگتی کتھے سوجدی ہے، او دا من کٹدا رہندا ہے، کہندا اے پرماتما ایویں سنسار وچ بھیج دتا ہی، کھان نوں تے دتا کچھ نہیں، جے کوئی کھان نو دےویں تے تیری بھگتی کراں، ہن کھان نو تے لبدا نہیں تیری بھگتی کی کراں، اس لیے بھگت تنا جی کہندے نے، ہے مالک تیری بھگتی بھی تاں ہوے گی مینوں اے چیزاں دے، دال سیدھا مانگو کیو ہمارا خوشی کرے، میرا من بڑی خوشی نال تیری بھگتی کرے گا۔ ہن بھگت جی کہندے نے ایتھے ہی بس نہیں، ہے پرماتما کچھ منگا ہور بھی نہیں،
1: پنیا چھاتر نکا اناج منگو سد سیکا،
0: پنیا دا پاو ہے پیر، ہے میرے پرماتما مینو پیراں دی جتی بڑی آلہ چاہیے، پنیا چھادر نیکا، ہن چھادر کہندے نے تن دے کپڑے، پیراں دی جتی اچھی ہووے، تن تے کپڑا اچھا ہووے، سر تے پگ سونی ہووے، ویکھن والا بھی کہندا ہے کہ بہت اچھی پرسنالٹی وچ آیا ہے، کیونکہ اڈ دی دنیا دی نگاہ سر تو لے کے پیراں تک جاندی ہے، تے بھگت کہندا ہے ہے پرماتما جڑا مینوں ویکھے او مینوں ویکھدیا تینوں یاد کرے، مینوں ویکھدیا تینوں یاد کرے، جے پرماتما دا بھگت ایسا ہے تے پرماتما کی پنیاں چھادر نیکا اناج منگو سات سیکا، پیراں دی جتھی اچھی ہووے، تن دے کپڑے اچھے ہون، تے اناج سونی ترتی وائی دا مینوں چاہیدا ہے، اناج وی ہو جانا ہووے اچھی ترتی وائی دا، اناج منگو سات سیکا۔ پھر کہندے نے
1: گو پیس منگو لاویری اک تا جن توری چنگیری،
0: ہے میرے مالک اک گو چاہیدی ہے، اک پیس چاہیدی، پر سجل سوئی، سجل سوئی ہوئی، کہندے نے ایہو جی مینو دے دیویں، گو پیس منگو لویری ایک تاجن توری چنگیری، توری کہندے نے عربی گھوڑی، تیرے بھگت نو گھوڑی بھی چاہیے ہے اسواری واسطے، بس ہن انج سمجھ لو اس ویلے گھوڑیاں سن، اس ویلے موٹر کاراں، کتنی کتنی مہنگیاں، کتنے کتنے نام نے انہوں نے جڑے گنے نہیں جانتے، پر اس وقت عربی گھوڑی سب تو آلہ گنی جاتی سی، گو پیس منگو لویری ایک تاجن تری چنگیری۔ انت وچ کہندے نے ہے پرماتما آ ڈیمانڈ دھیان نال سنی،
1: کر کی کہن چنگی جن تنا لے وے منگی،
0: भगत ने परमात्मा नू आरती करके खुश कर लिया, इंज कह लो भगती करके खुश कर लिया। जदों हुण परमात्मा खुश है, परमात्मा कहिंदा है भगता जो मंगी जाएगा दे जावांगा, क्योंकि उन्हें अपने वस विच कर लिया। कहिंदे ने हुण जिहड़ी डिमांड अज सामने रखी कि अंत विच मैनू घरवाली चंगी चाहीदी है, क्योंकि घरवाली का बहुत साथ हुंदा है भगती विच। जे घरवाली ना चाहे तो खिमा करना भगती बहुत औखी है, बहुत कठिन है। यह जिन्हें भी भगत धन श्री गुरु ग्रंथ साहब विच बैठे ने उन्हां दियां घरवालियां दा साथ है, क्योंकि घरों साथ होना जरूरी है। इसलिए घर की गहन चंगी जन तन्ना देवे मंगी, तन्ने ने मंग के लई। हुण अगे चलिए, भगत कबीर जी इस आरती नूं कहिंदे होए कह रहे ने कि हे परमात्मा, मैं तेरी आरती इसे लिए कीती है कि मैं भी ग्रस्ती हां, मैं भी बाल बच्चरदार हां, मैनू भी कुछ चाहिए। हुण परमात्मा कोलों की मंगे है, भगत कबीर जी बड़ा सुंदर कहिंदे ने, आओ सरवण करिए। सौरठ भूखे भगत न कीजे ये माला अपनी लीजे। भगत जी ने गल बड़े कमाल दी रहूंगी, कहते ने हे परमात्मा अकाल पुरख, आला फण अपनी माला, भुखिया तो भगती नहीं होंगी, क्योंकि मन रजा होवे तन रजा होवे भगती भी फेर ही होंगी है। भुखे तो भगती नहीं होंगी, फड़ ले अपनी माला, मैं नहीं तेरी भगती कर सकता। सोरठ भूखे भगत ना कीजे ये माला अपनी लीजे, फड़ माला। पर कहते ने मेरी मंग कैसी है, हाँ मांगो संतन रहना मैं ना ही किसी का देना। कहते ने मैं तेरे को मंगना संतों के चरणों की दूर, यह मेरे मस्तक ते लग दी रहा है। हाँ मांगो संतन रहना, पर नाल मैं भी कहना मैं ना ही किसी का देना, मैं किसी का देना ना हो। कई बार होंदा है कि बंदा भगती ते बैठा होंदा है, लैण वाला बूहे ते आ खलोंदा है, वह बाहरों बूहा खड़का रहा होंदा, खोल पाई बूहा मेरा देना मैनू दे, कहिंदा हुण कित्थे मन लगदा है, नहीं लगदा। मैं ना ही किसी का देना, मैं किसी का देनदार ना होवां, किसी का देना ना होवे। फिर कहिंदे नहीं हे परमात्मा, इह किवें हो सकदा है, ऐसी गल किवें बन सकती है। मां तो कैसी बने तुम संगे आपन ते हो तो लेवो मंगे। माधो माधो कहने ने हे माया दे मालक, हे माधो अकाल पुरख, कैसी बने तुम संगे, ए तेरी मेरी बन किवें आ सकती है, तेरा मेरा संग किवें रल सकता है। हुण संग किस लई करना, आप ना देवो तो लेवो मंगे। जे परमात्मा तू मैनू ना देवी ते तेरा मेरा इना प्यार होना चाहिए, तेरा मेरा इना संग होना चाहिए, जे तू ना नहीं देवे मैं आपे मंग के लै लो। इसलिए भई आओ, यह है परमात्मा की आरती, उन्हू बंदगी करके रजा लो, वो नहीं ना देंदा आप मंग लो, क्योंकि साडा वह संबंध प्यो पुत्र का है। पुत्र ने कभी पिता को मंगण लई ग्रेस नहीं किया, पत्नी ने पति को मंगण लई कदी ग्रेज नहीं किया, हक नाल मंगदे ने कि हे परमात्मा मेरा तेरे ते हक है, क्योंकि मैं तेरा पुत्र। इसलिए आओ पहले हक बनाइए फिर मंगना शुरू करिए। हुण भगत जी कहिंदे ने मैं की मंग रहे हां,